0: गर्दै आएका छन्। आयोजना स्थलमा अझै जीवित व्यक्ति रहने सम्भावना भएकाले खोजी कार्यलाई तीव्र बनाइएको छ। सुरुङभित्र जीवनको खोजी शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
1: नदी वा खोलाहरू जीवित सम्पदा भएको व्याख्या सर्वोच्च अदालतले गरेको छ। मानव सरहको जीवितको रूपमा व्याख्या गर्दै सर्वोच्चले खोला र नदी आफ्नो प्राकृतिक बहाव क्षेत्रमा स्वतन्त्र रूपमा बग्न पाउने मौलिक अधिकार राख्ने महत्वपूर्ण फैसला गरेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गत साउन 13 गते गरेको फैसलामा खोलाको बहाव क्षेत्र वा चौडाईलाई कसैले पनि संकुचित गर्न नपाउने र यसको प्राकृतिक रूपमै संरक्षण हुनुपर्ने व्याख्या गरिएको छ। खोला र नदीहरू जीवित सम्पदा भएको सर्वोच्चको व्याख्या शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको छ।
0: नेपाली कांग्रेसभित्र चर्किँदै गएको आन्तरिक विवादबीच शीर्ष नेताहरूबीच प्रत्यक्ष सम्वाद शुरू भएपछि पार्टीभित्र सहमतिको वातावरण बन्न सक्ने संकेत देखिएको छ। सभापति गगन कुमार थापा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काबीच भएको वान टू वान भेटवार्तापछि लामो समयदेखि नेतृत्व वैधानिकता र 15 महाधिवेशनको प्रक्रियालाई लिएर विवादित देखिएको कांग्रेसभित्र सम्वादको नयाँ प्रयास अघि बढ़ेको हो। एकातर्फ सभापति थापा नेतृत्वको संस्थापनपछि पूर्व निर्धारित कार्यतालिका अनुसार आगामी असोज 16 19 गतेसम्म महाधिवेशन सम्पन्न गर्ने तयारीमा छ भने अर्कोतर्फ पूर्व सभापति शेरबहादुर देवान निकट पक्षले विशेष महाधिवेशनबाट बनेको वर्तमान कार्य समितिको वैधानिकतामाथि प्रश्न उठाउँदै समानान्तर संगठनात्मक गतिविधि अघि बढ़ाइरहेको छ। दुई पक्षले आफ्नो राजनीतिक तथा संगठनात्मक तयारी तीव्र बनाइरहेका बेला गगन पूर्णबहादुर भेटलाई भने कांग्रेसभित्र सम्भावित सहमतिको प्रारम्भिक आधारका रूपमा हेरिएको छ। थापासँगको भेटमा खड्काले 15 महाधिवेशनको प्रक्रियामा क्रियाशील सदस्यता नवीकरण तथा नयाँ सदस्य अध्यावधिक नभएको आधारमा कसैलाई महाधिवेशनमा सहभागी हुनबाट वञ्चित गर्न नहुने धारणा समेत राखेका छन्। कांग्रेसमा संवादको ढोका खुल्यो, महाधिवेशन अघि सहमतिको सूत्र खोजिँदै शीर्षकमा नेपाल समाचार पत्रमा यो खबर छ।
1: सामाजिक सञ्जालमा बाढ़ी पीड़ित विरूद्ध घृणा फैलाउने विरूद्ध सरकार निर्मम बन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिपछि नेपाल प्रहरीको साइबर ब्यूरोले 10 जनाको टीम बनाएर अनुसन्धान अघि बढ़ाएको छ। पीड़ितका तर्फबाट कुनै उजुरी नपरे पनि पीड़ितमाथि असंवेदनशील कमेन्ट गर्नेहरूको सूची बनाइरहेको ब्यूरोले जनाएको छ। 10 भदौको भोडेकोशी बाढ़ीमा सम्पर्कविहीन व्यक्ति खोजीको आग्रह गर्दै परिवारजनले सामाजिक सञ्जालमा राखेका सामग्रीमा घृणास्पद प्रतिक्रिया आइरहेपछि विभिन्न व्यक्तिले सामाजिक सञ्जालबाट यसप्रति सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराइरहेका थिए। असंवेदनशील कमेन्ट गर्नेहरूलाई कानूनी कार्यवाही गर्नुपर्ने र सरकारको नेतृत्व पनि बोल्नुपर्ने उनीहरूको माग थियो। प्रधानमन्त्री शाहले शनिबार फेसबुकमा स्टाटस लेख्दै त्यस्ता प्रतिक्रिया दिनेहरूमाथि कार्यवाही गर्ने चेतावनी दिएका थिए। सञ्जालमा घृणा फैलाउनेलाई खोज्दै सरकार शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छापिएको हो।

0: एसेंशियल्स। एलजी ले ले आयो नया एलजी एसेंशियल सीरीज, अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई। नागरिकता भए पुग्छ, हर एक घर को खुशी घर घर में एलजी। एलजी लाइफ गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब भित्री पृष्ठका खबर। बाढ़ी प्रभावितको उद्धार र राहत कार्य जारी रहँदा बाढ़ीबाट जोगिएका विद्यार्थीलाई मानसिक समस्या बढ़ने जोखिम देखिएको छ। यस्ता समस्याबाट जोगाउन तत्काल उनीहरूलाई विशेष परामर्श दिनुपर्ने विज्ञको सुझाव छ। बाढ़ीमा परेका आफन्त तथा सहकर्मी गुमाएकामा यस्तो समस्याको जोखिम बढ़ी देखिन सक्ने मनोविदको बुझाई रहेको छ।
3: रसुवाको फुटेको सीमा आएको बाढ़ी पछि त्रिशुली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, डीएनए नमूना संकलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा 362 शव फेला परेका छन्।
2: भुटेकोशी खुलामा आएको विनाशकारी बाढ़ीपछि बेपत्ता भएका अर्को शव फेला नपर्दा पशुपति क्षेत्रमा मात्रै 1500 भन्दा बढ़ी कुश बनाएर दाह संस्कार गरिएको छ। जल प्रलयले निम्ति आएको मानवीय क्षतिको पीड़ा आर्यघाटमा स्पष्ट देखिएको छ। पशुपति क्षेत्र विकास कोषका अनुसार बाढ़ीपछि केही दिनसम्म आर्यघाटमा अत्याधिक चाप देखिएको थियो।
3: सड़क विभागले धादिङको कृष्णवीरमा पुनः बल्झिएको पहिरोको समस्या समाधानका लागि दीर्घकालीन योजना अघि सारेको छ। विभागका महानिर्देशक डाक्टर विजय जैसीले आइतबार स्थलगत अनुगमनका क्रममा संचारकर्मीसँग कुरा गर्दै कृष्णवीरको भौगर्भिक अवस्था र भावी योजनाबारे जानकारी दिएका हुन्।
2: वर्षायामसँगै सड़कमा खसेको पहिरो र निरन्तरको अवरोधका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकाका किसानले आफ्नो कृषि उपज बजारसम्म पुर्याउन ज्यानकै जोखिम मोल्नु परेको छ। पृथ्वीराज मार्ग अन्तर्गतको कृष्णवीर क्षेत्रमा खसेको पहिरो र सड़कमा थुप्रिएको लेदो तथा ढुङ्गा छिचोल्दै किसानहरू दैनिक जसो तरकारीका भारी बोकेर बजारतर्फ जाने गरेका छन्।
3: भोटेकोशी बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र गोर्खाका 55 खानेपानी आयोजनामा ठूलो क्षति पुगेको छ। खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढ़ीका कारण हालसम्म 6,40,00,000 रूपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
2: सिन्धुलीका नदी किनारमा रहेका दर्जनौ बस्ती बाढ़ी र नदी किटानको उच्च जोखिममा छन्। बीपी राजमार्ग तथा मध्यपाड़ी लोकमार्ग आसपासका नदी किनारमा सड़क, घर तथा व्यापारिक संरचना विस्तार हुँदै गए तापनि सम्भावित विपदबाट हुने क्षति न्यूनीकरणका लागि पर्याप्त पूर्व तयारी हुन नसक्दा तल्लो तटीय क्षेत्र सधैँ जोखिममा पर्ने गरेको छ।
3: विद्यालय तहका पढ़ाईसँगै विद्यार्थीलाई अनुशासित, जिम्मेवार र असल नागरिकका रूपमा विकास गर्ने उद्देश्यले पूर्वी नेपालका विद्यालयमा राष्ट्रिय सेवा दल एनसीसी तालिम सञ्चालन हुँदै आएको छ। नेपाली सेनाले राष्ट्रिय सेवा दल मार्फत कक्षा 8-12 विद्यार्थीलाई जुनियर र सिनियर डिभिजन अन्तर्गत तालिम दिँदै आएको हो।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: एनबीएल सर्व सुलभ आवास कर्जा बब्बाल फेस्टिवल ऑफर
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%,
3: विशेषताहरू रु 2 करोड़ सम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह। थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: भोटेकोशी बाढ़ी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरूरी सूचना। प्रिय ग्राहक वर्ग, प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ। तपाईँ कहाँ हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, कस्तो क्षति भएको छ, कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस्। तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस्। हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ। त्रिशुली शाखा सम्पर्क 98513-17966, गजुरी शाखा सम्पर्क 98।

साथीबाट फूड प्रडक्टका उत्पादनहरू भुजिया दालमोट मटर फ्राई चिप्सको सफलतापछि चाँदनी भुजियाले मिठो स्वादमा पालक पनिरको पनि उत्पादन शुरू गरी बजारमा ल्याइसकेको छ। तपाईँ हाम्रो सहरमा उत्पादन भएको पालक पनिर खाऊ सधैँ रमाऊ। साथीबाट फूड प्रडक्ट सुन्दर रहेछ नौ बुधबारे मोरङ प्रोपराइटर रमन कार्की।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुशैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-520-54-886 रेडियो सुशैलीद्वारा जनहितमा जारी।

0: वाह, मिठो अनि स्वादिलो कोलेस्ट्रोल फ्री शुद्ध सेलो सनफ्लावर तेलमा पकाएको परिकारको मजा नै अर्को।
1: नेपाली हामी सक्षम सक्षम छौँ र सक्ने।

0: हामी जुड्छौ हाम्रो स्वाभिमानको लागि, हामी लड्छौ हाम्रो मातृभूमिको लागि, हटी होइन डटी लड्ने हाम्रो तागत छ, आड छ, हिम्मत छ, जोश छ, जाँगर। इतिहासमा हार्न सक्छौ, न हार्छौ न हार्ने नै छौ। वीर पुर्खालीको सन्तान हौ हामी, हर नसा नसामा वीर पुर्खालीको रगत बगिरहेको छ। हाम्रो प्राणभन्दा प्यारो जन्म हो, जब तिमीहरूको दिव्य नजर पर्न थाले, अझ भनौ देवता प्रवृत्ति पर्न थाले, तत्पश्चात हाम्रो प्राणभन्दा प्यारो मातृभूमि, हाम्रो नेपाल आमाको नक्सा प्रस्तुत भयो। नसम्झ यो ख्याल ठट्टा हो, नसम्झ यो मजाक हो, हामी हाम्रो नक्सा प्रकाशन गरेर मात्र चुप्प लागेर जसरी ढुङ्गा हानेर नदीमा माछा मर्छ भन्ने त्यो मूर्खै हान्नु पर्दैन, माछा मार्न गडेउला उनेर पल्छी दाउ हान्नु पर्छ भन्ने त्यो विवेक, त्यो ज्ञान, त्यो हेक्का हामीसँग पनि। अब जसरी पनि हाम्रो प्राणभन्दा प्यारो हाम्रो भूमि हामीलाई चिन्ता गर्न, हाम्रो एक प्रयास, हाम्रो साथ, हाम्रो काँध, यो एक साङ्गीतिक कोसेली सम्पूर्ण नेपाली मनहरूको लागि। जय नेपाल, मेरो देश।
1: स्थानीय परिवेश, स्वस्थ मनोरञ्जन अनि तपाईँको आफ्नै आवाज, यो हो जनमनकै बोली, रेडियो सुसेली 106.3 मेगाहर्ज।
2: अत्यन्त जरुरी फोन नम्बरहरू, सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666, मोबाइल 98-40-82-972, प्रहरी चौकी बिरार चौक 98-520-33-908, इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137, सुकुना हस्पिटल बिरार चौक 021-546-786, एम्बुलेन्स 98-520-54-886, रेडियो सुसेली द्वारा जनहितमा जारी।
3: गुणस्तरीय सर्वसुलभ स्वास्थ्य सेवा हाम्रो प्रतिबद्धता, सुकुना सामुदायिक हस्पिटल प्राली, सुन्दर हरेचा दश मोरङ। अब सुकुना सामुदायिक हस्पिटल प्रालीमा कोशी अस्पतालमा कार्यरत अनुभवी स्त्री रोग तथा प्रसूति विशेषज्ञ डाक्टर विवेचना सिग्देलद्वारा सम्पूर्ण स्त्री रोगको जाँच तथा उपचार सेवा प्रत्येक दिन बिहान 7 बजेदेखि 9 बजेसम्म। हाम्रा सेवाहरू: डाक्टर नारायण बस्नेत, एमबीबीएस एमएस, वरिष्ठ सर्जन, पेट रोग विशेषज्ञ, प्रत्येक शनिबार; डाक्टर रमेश बस्नेत, एमबीबी

0: नमस्कार म प्रवीण बेडवाल बर्दियाबाट मलाई भोट गर्नु कृपया रिस्पेक्ट एन्ड राइज र ई सेवाको एप डाउनलोड गर्नुहोला र साथै एसएमएसबाट पनि भोट गर्न सक्नुहुनेछ बाँकीको डिटेल टिभीको स्क्रिनमा देखाएको छ थ्याङ्क यू सो मच प्लिज भोट फर मी
1: फुड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाउ सधैं रमाऊ साथीवाला फुड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की

नमस्कार, एम्स टेलिभिजन को एम्स बुलेटिन में तपाईलाई स्वागत गर्छु। म मुनाल शिशिर कोइराला। विश्वभर कोरोना को सन्त्रास फैलिरहेको छ। कोरोना को सन्त्रास काठमाडौं उपत्यकामा पनि देखिएको छ। काठमाडौंको जनजीवन प्रभावित भएको छ। हिजो सहकर्मी क्यामेरामैन वरुण जंग लिम्बूसँग काठमाडौं घुम्दा भेटिएका केही दृश्यहरू प्रस्तुत गर्छु अबको क्रममा।

आज पहिलो प्रस्तुति सहित आउँदैछन् उनी जसको स्वरमा बसेका छन् नेपथ्यदेखि नारायण गोपाल। उनी हुन् प्रवीण बेडवाल।

0: Praveen. That was respect performance.
1: नमस्कार म प्रवीण बेडवाल बर्दियाबाट मलाई भोट गर्न कृपया रिस्पेक्ट एण्ड राइज र इसिओको एपबाट मलाई भोट गर्न सक्नुहुन्छ र साथै मोबाइलको एसएमएसबाट पनि मलाई भोट गर्न सक्नुहुन्छ र बाँकीको डिटेल्सहरू टिभीको स्क्रिनमा देखाएको छ थ्याङ्क यू सो मच प्लिज भोट फर्म मी थ्याङ्क यू

0: 1972 प्रहरी चौक की बीरार चौक 98-520-33-908 इलाका प्रहरी कार्यालय बेलवारी 98-520-90-137 सुकुना हॉस्पिटल बीरार चौक 021-546-786 एम्बुलेंस 98-520-54-886 रेडियो सुशली द्वारा जनहित में जारी
1: पाथीबारा फूड प्रोडक्ट का उत्पादन भुजिया दालमोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनी उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाऊ सधैं रमाऊ। पाथीबारा फूड प्रोडक्ट सुंदर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
2: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
3: के भयो बोला दाइ, के गुनगुनाइरहेको?
2: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
3: हेत तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
2: यति सजिलै?
3: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।
4: पवित्र जल सुन्दर हरैचा 11 बेलेपुरमा उत्पादित पवित्र जल सधैं पिउने बानी बसालौं, आफ्नो र परिवारको स्वास्थ्यको ख्याल गरौं। सफा स्वच्छ र शुद्ध पिउने पानीका लागि पवित्र जल, पानी जीवनका लागि हो भने सम्झौता किन। सम्पर्क पवित्र जल उद्योग सुन्दर हरैचा 11 बेलेपुर मोरङ, मोबाइल नम्बर 98421-84444 98-10-54-53-53। पवित्र जल भएपछि म त ढुक्क छु, तपाईं नि।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैली।
1: अत्यन्त जरुरी फोन नम्बरहरू सुन्दर हरिच दमकल फोन नम्बर 021-546-666 मोबाइल 98-40-82-972 प्रहरी चौकी विराट चौक 98-523-9908 इलाका प्रहरी कार्यालय बेलबारी 98-520-90-137 सुकुना हस्पिटल विराट चौक 021-546-786 एम्बुलेन्स 98-524-886 रेडियो सुशैली द्वारा जनहितमा जारी।
2: अब त बिहे बटुलो पूजा पुराण चारैतिर हिँड्नुपर्छ भने यस्तो गर्गना पनि छैन भने जस्तै आकर्षक र सुन्दर गहना त किन्नु पर्ने कहाँबाट किन्यो होला
3: ल यति सजिलो कुरा भर्खरै विराट चोकमा खुलेको माछा पुस्ने ज्वेलर्सबाट किन्नु नि त्यहाँ त सम्पूर्ण आकर्षक र टिकाउका नयाँ पुराना डिजाइनका सम्पूर्ण गरगहना सुपथ मूल्यमा उपलब्ध छ नि सम्पर्क माछा पुस्ने ज्वेलर्स विराट चोक मोरेल प्रोप्राइटर रोशन ढकाल राजेन्द्र ढकाल ताराराज ढकाल मोबाइल नम्बर 98-527-792 98-422-59-749 98-420-23-562 98-42-25-25-05

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुसैनी।
1: सुसैनी समय सूचक, यो जनमनको बोली रेडियो सुसैनीको समय हो। यति बेला दिउँसोको 12 बजेको छ।

0: हाम्रा विशेषताहरू एप्लिकेशनको सुविधा एप्लिकेशन मार्फत घरबाटै अर्डर गर्न सकिने डिस्काउन्ट कार्डको सुविधा अर्ग्यानिक ताजा तरकारीहरू प्याकिङमा फ्रेस हाउसको सुविधा कोरियन कस्मेटिक सामान खाद्य सामग्री किचनका सामान लगायत लत्ता कपडाहरू पाइने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पाइनुका साथै निशुल्क होम डेलिभरीको पनि सुविधा
1: तपाईहरूले रोजे जस्तो तपाईहरूले खोजे जस्तो सबैभन्दा सस्तो
2: हजुर सबैभन्दा राम्रो माट हाम्रो माट
0: उपभोग्य सामान खरिद गर्नुहोस् र आफ्नो डिस्काउन्ट कार्डमा ब्यालेन्स बढाउनुहोस्
3: 24 हाम्रो माट पोखरा 17 थोरै बाटो
4: कम्प्युटर बिक्री गर्नु सिकाउने अनि मर्मत गर्नु नेपालकै नम्बर वान हार्डवेयर एन्ड सफ्टवेयर एजुकेशन सेन्टर हो नि सिपिएनमा त कम्प्युटर पाउनुका साथै कम्प्युटर सिकाउने र केही कोतम बिक्री हालेमा घरमा बिग्रियो घरमै बैङ्कमै अब स्कुल अफिस जुनसुकै संस्थामा बिग्रियो त्यही आएर बनाउने सुविधा पनि छ झुसे इङ्ग्लिस ल्याङ्ग्वेज कक्षाको पनि व्यवस्था छ है कम्प्युटर ल्यापटप प्रिन्टर फोटोकपी मिसिन इन्टरकम सिस्टम इन्भर्टर सोलर सिस्टम अब इन्भर्टरको ब्याट्री पनि पाइन्छ सिसी क्यामेरा र भरपर्दो इन्टरनेट पनि पो जोडिन्छ त तालो बेतालमा हिँडेर फेरि दुःख पाइएला नि झुसे अब यो फोन नम्बर 021-545-787 98-420-35-541 भयो गुड भेरी गुड भेरी गुड

0: साथीवाला फूड प्रोडक्ट का उत्पादन भुजिया दाल मोट मटर फ्राई चिप्स को सफलता पछि चादनी भुजिया ले मीठो स्वाद में पालक पनीर को पनि उत्पादन शुरू करी बजार में ल्याई सकेको छ। तपाई हाम्रो शहर में उत्पादन भएको पालक पनीर खाउ सधैं रमाऊ। साथीवाला फूड प्रोडक्ट सुन्दर रहेछ 9 बुधबारे मोरङ प्रोप्राइटर रमन कार्की।
1: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
2: के भयो बोलादै के गुनगुनाइरहेको?
1: होइन बुढीलाई डाक्टरकोमा लानु पर्ने कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
2: हेत्तेरी अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु
1: यति सजिलै?
2: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै न समय जान्छ खेरै।

0: हाम्रा विशेषताहरू एप्लिकेशनको सुविधा एप्लिकेशन मार्फत घरबाटै अर्डर गर्न सकिने डिस्काउन्ट कार्डको सुविधा अर्गानिक ताजा तरकारीहरू प्याकिङमा फ्रेस हाउसको सुविधा कोरियन कस्मेटिक सामान खाद्य सामग्री किचनका सामान लगायत लत्ता कपडाहरू पाइने सम्पूर्ण सामानहरू होलसेल मूल्यमा पाइनुका साथै निशुल्क होम डेलिभरीको पनि सुविधा
1: तपाईहरूले रोजे जस्तो तपाईहरूले खोजे जस्तो सबैभन्दा सस्तो
2: हजुर सबैभन्दा राम्रो माट हाम्रो माट
0: उपभोग्य सामान खरिद गर्नुहोस् र आफ्नो डिस्काउन्ट कार्डमा ब्यालेन्स बढाउनुहोस्
3: 24 हाम्रो माट पोखरा 17 छोरी बाटो
4: मेसना डिजिटल प्रस्तुत गर्दछ।

अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ 106.3 मेगाहर्जमा जन मनको बोली रेडियो सुजैली।
1: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। जेएनजी आन्दोलनको एक वर्ष परिवर्तन भयो, आशा अनुरूप काम भएन शीर्षकमा खबर छ। एक वर्ष अघि सड़कमा निस्किएको जेएनजी पुस्ताले केवल सरकारसँग मात्र नभई राज्य सञ्चालनको पुरानो शैलीमाथि नै प्रश्न उठाएको थियो। सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध यसको तत्कालिक ट्रिगर बनेको थियो भने गहिरो बेरोजगारी, नातावाद, कृपावाद र राज्यको अनुत्तरदायी चरित्र यसका मूल संरचनागत कारण थिए। गत वर्ष भदौ 23 र 24 गते निराशाबाट आक्रोशित युवाको त्यो आवाज केही घण्टामै सड़कबाट सत्ताको केन्द्रसम्म पुग्यो। त्यसपछि नेपालमा जे भयो त्यो सामान्य सरकार परिवर्तन मात्र थिएन, त्यसले नयाँ पुस्तालाई सुशासनको भारी बोकाएर सत्तामा पुर्यायो। नयाँ पुस्ताले सुशासनको त्यो महँगो भारी सफल रूपमा गन्तव्यमा पुर्याउला कि परम्परागत राजनीतिको चक्र व्यूमा फसला, यसबारे समीक्षा पनि हुन थालेको छ। राजनीतिक विश्लेषकहरू नयाँ पुस्ताको सरकारले गर्न खोजेका कतिपय विषयमा अलमल देखिए पनि नियमित नियतमा प्रश्न उठाइहाल्ने बेला नभएको तर्क गर्छन्। अहिलेको सरकारमा काम गर्ने हुटहुटी प्रस्फुटन भइराखेको र हिजोको तुलनामा सक्रिय पनि देखिएको राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउँछन्। सरकारका काम युवाहरूको सोच अनुसार पनि छैन, निराशा जन्मन पनि दिएको छैन। उनी भन्छन् कतिपय कुराहरूमा परिपक्वताको खाँचो देखिन्छ, कतिपय विषयमा कम बुझेको देखिन्छ, तर नियतमा शंका देखिन्न। सरकार बनेको 2 वर्षसम्म आलोचना गर्न नहुने पनि उनको भनाई छ। उनका अनुसार कूटनीतिक विषयमा प्रश्न गर्न सकिन्छ, लगानीको वातावरण बन्न नसकेको विषयमा प्रश्न गर्न सकिन्छ, रोजगारी सृजनाको विषय पनि अघि बढ़ेको देखिँदैन। कमजोरी सच्याउँदै अघि बढ़न सरकारलाई उनी सुझाव दिन्छन्। उनका अनुसार बढ़ेकोसी बाढ़ीको विपदमा जुन ढंगले रकम उठेको छ त्यो सकारात्मक छ। प्रतिनिधि सभा मात्र युवाको अरू निकाय सबै पुरानैको हुँदा एउटा खुट्टाले मात्रै स्ट्रेन्थ लिन सक्दैन, त्यसकारण नै सरकारले काम गर्न नसकेको देखिन्छ। भ्रष्टाचार नियन्त्रण गर्न हिजोका सबै खराब भनेर एक्सनमा जाँदा झन कठिन हुने नयाँ र पुराना पुस्ताको वैचारिक लड़ाई समेत देखिएको अहिलेको अवस्थामा सरकार सफल हुन संसदमा मात्र नभई अन्य निकायमा पनि उहाँहरूको बाहुल्य हुनुपर्ने विश्लेषण गरिएको छ। त्यस्तै जेएनजी आन्दोलनका शहीद अभिषेक चौलागाईका पिता दिनेश त्यतिबेला नेपाल प्रहरीमा जागिरे थिए, उनी अहिले त्यहाँ छैनन्, राजीनामा दिएर बसेका छन्। नेपालमा गत वर्षको भदौ 23 र 24 गते जेएनजी आन्दोलन भएको थियो। नेपाल प्रहरीले जुन दिन निर्दोष मेरो छोरा अभिषेकलाई गोली हानेको थाहा पाए त्यही दिनदेखि मैले प्रहरीको जागिर छोड़िदिए, उनले भने छोरा मारिएको बेला म नेपाल प्रहरीमै बसेर कसरी काम गर्न सक्थे र उनका अनुसार आन्दोलनका बेला उनी भक्तपुरको नगरकोटमा ड्यूटीमा। त्यस्तै तीनवटै प्रतिवेदन अलपत्र उपशीर्षकमा पनि खबर छ। मुलुकमा भ्रष्टाचार र व्यतिथि अन्त्य गरी सुशासन कायम गर्न जेएनजी युवाले गरेको आन्दोलनको एक वर्ष पुगेको छ। गत वर्षको भदौ 23 र 24 गते भएको आन्दोलनको बलमा तत्कालीन सरकार अपदस्थ भयो, नयाँ चुनावी सरकार बन्यो र नयाँ सरकारको सिफारिशमा तत्कालीन प्रतिनिधि सभा विघटन भए चुनाव मिति तोकियो। आन्दोलनका क्रममा 76 जनाको ज्यान गयो, सरकारी सम्पदा धरोहर र निजी सम्पत्तिमा तोड़फोड़सँगै आगो लगाइयो। छानबिनका लागि बनेका तीनवटा आयोग समितिका सिफारिश सरकारले कार्यान्वयन नगर्दा आन्दोलनमा ज्यान गुमाउनेका परिवार र घाइतेमाथि अन्याय भएको छ भने देशको बहुल्य धरोहर र संरचनामा आगो लगाउनेले पनि उन्मुक्ति पाइरहेका छन्। यसबाट जेएनजी आन्दोलन विषयमा तथ्य बाहिर ल्याउन नचाहेको समेत प्रष्ट भएको छ। जेएनजी आन्दोलनको एक वर्ष परिवर्तन भयो, आशा अनुरूप काम भएन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
2: अन्नपूर्ण पोस्टले जेएनजी विद्रोहको एक वर्ष सत्ता फेरियो शासनको शैली फेरिएन शीर्षकमा खबर छापेको छ। सामाजिक सञ्जाल प्रतिबन्धको विरोधबाट शुरू भएको जेएनजी आन्दोलनले ठिक एक वर्ष अघि काठमाडौँका सड़क तताएको थियो। भदौ 23 र 24 गते हिंसात्मक बनेको सोही आन्दोलनको रापले तत्कालीन सरकार अपदस्थ भयो, वर्षौंदेखि कायम राजनीतिक संरचना हल्लायो, युवा पुस्तालाई राज्य सत्ताको केन्द्रमा पुर्यायो। आन्दोलनको जगमा सत्ता फेरियो, सांसद फेरिए र नयाँ अनुहारहरू सिंहदरबार पुगे, तर जुन सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणको नारामा युवा सड़कमा उत्रिएका थिए त्यसको व्यवहारिक अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। एक वर्ष अघिको भदौ 23 र 24 गतेको समय नेपाली राजनीतिक इतिहासमा एउटा अभूतपूर्व र त्रासदी पूर्ण मोड़का रूपमा दर्ज भएको छ। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्नुपर्ने र राज्यका हरेक निकायमा व्याप्त भ्रष्टाचार अन्त्य हुनुपर्ने माग राखेर युवाहरू सड़कमा उत्रेका थिए, तर प्रदर्शनले तीव्र रूप लिँदै जाँदा परिस्थिति नियन्त्रण बाहिर गयो। प्रदर्शनका क्रममा राज्य पक्ष र आन्दोलनकारीबीच भएका हिंसात्मक झडपमा परि 76 जनाले ज्यान गुमाए। मारिएका मध्ये 12 जनाको शवको अहिलेसम्म पनि शनाखत हुन सकेको छैन। संविधानविद निलाम्बर आचार्य भन्नुहुन्छ, भत्किसकेको संविधानलाई पुनः ट्र्याकमा ल्याएर संवैधानिक व्यवस्थाको पुनर्स्थापना गरिएको छ भने बहुमतको सरकार बन्नै सक्दैन भन्ने भ्रम गलत साबित भएको छ। यता ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष भरत थापा भन्नुहुन्छ, पछिल्ला केही महिनामा ठूला भ्रष्टाचारमा जिम्मेवार व्यक्तिको प्रत्यक्ष संलग्नता नदेखिए पनि साना साना विषय र सार्वजनिक सेवा प्रवाहका अनियमितता भने चलिरहेका छन्। जेएनजी विद्रोहको एक वर्ष बलियो सरकारको कमजोर सेवा प्रवाह भन्दै अन्नपूर्ण पोस्टले छापेको खबर हो यो। जेएनजी विद्रोहको एक वर्ष, सत्ता फेरियो, शासनको शैली फेरिएन शीर्षकमा।
1: सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन् हाम्रो भविष्य कहिले बदलिन्छ शीर्षकमा खबर छ। कालीमाटी स्थित स्पार्क केयर हेल्थ अस्पतालको बेडमा पल्टिरहेका सर्लाइका राकेश महतोको एउटै सपना छ, चुरुक्क उठु अनि टुकु टुकु हिँडेर घर जान सकु। भ्रष्टाचार विरूद्ध आवाज उठाउँदै सड़कमा उत्रेका उनी सुरक्षाकर्मीको गोली लागेर घाइते भएपछि एक वर्षदेखि अस्पतालको शैयामै छन्। तत्कालीन सरकारले केही सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि 23 भदौ 2083 भएको जेएनजी आन्दोलन र 24 भदौको प्रदर्शनमा 76 जनाले ज्यान गुमाए भने 2638 जना घाइते भए। तीनै घाइते मध्येका 25 वर्षीय महतो आफैलाई सोधिरहन्छन्, अब त्यसै गरी उठेर हिँड्न सक्ने कहिले होला। घाइते भए लगत्तै उनको कोखा भन्दा मुनिको भाग चल्दैन थियो, म जिउँदो लास जस्तै थिए। राकेशले आफूमा आएको परिवर्तन सुनाउँदै भने अहिले त आफै ह्विलचेयरमा बसेर गुड्न सक्ने भएको छु। जेएनजी आन्दोलन अघि कमर्स क्याम्पसमा स्नातक पढ़िरहेका उनी लोकसेवाको तयारी समेत गरिरहेका थिए। घरको आर्थिक स्थिति कमजोर भए पनि राकेशको सोच थियो, भाइलाई जसरी पनि पढ़ाएर सरकारी जागिरको लायक बनाउँछु। तर देशमा व्याप्त भ्रष्टाचार, नातावाद र कृपावादका कारण उद्वेग भइसकेका दाजुभाइ गत वर्षको 23 भदौमा सघै सड़कमा उत्रिएका थिए। शान्तिपूर्ण आन्दोलन भइरहेको समयमा 12:30 बजेपछि अचानक गोलीको आवाज सुनिन थाले। संसद भवन अगाडि अर्का प्रदर्शनका दैलेखका दिपेन्द्र बस्नेतको टाउकोमा सुरक्षाकर्मीको गोली लाग्यो, त्यो देखेर उनलाई हामी बचाउन गयौं। त्यही बेला पछाडिबाट सुरक्षाकर्मीले फायर गर्यो, मलाई कोखामा गोली लाग्यो र ढले महतोले सम्झिए। गोली उनको कोखाको दाहिनेतिरबाट छेडेर देब्रेतिर पुगेर अड्किएको थियो। त्यस दिन गोली लागेर ढलेका महतोको 3 दिनपछि मात्र होश आयो। जति बेला उनीहरू जस्ता जेएनजीले गरेको आन्दोलनको बलमा पूर्व प्रधान न्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बन्ने प्रक्रिया अघि बढ़िसकेको थियो, उच्च स्तरीय कार्यदल गठन गरी राहत, क्षतिपूर्ति, निशुल्क स्वास्थ्य उपचार तथा मनोसामाजिक परामर्श, निशुल्क शिक्षा, रोजगारी, सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने सम्झौता र प्रतिबद्धतालाई सरकारले व्यवस्था गरेकोमा जेएनजी आन्दोलनका घाइतेहरू आक्रोशित भएका छन्। सत्ता बदलेका जेएनजी घाइते र शहीद परिवार सोध्छन् हाम्रो भविष्य कहिले बदलिन्छ शीर्षकमा आजको कान्तिपुर दैनिकमा यो खबर छ।
2: जेएनजी अगुवा उपार्जन चामलिङका अनुसार जेएनजी आन्दोलनको एक वर्ष नेपालका लागि र अझ विशेष गरेर युवा नेतृत्वको लागि ठूलो परीक्षा जस्तो रहयो। जेएनजी मुभमेन्टपछि प्रश्न, आलोचना र मुद्दासहित सड़कमा आएको पुस्ताले मुलुकलाई नयाँ दिशानिर्देश, नयाँ आदर्श र नयाँ सन्देश दिएको थियो। उनी भन्छन्, बितेको एक वर्षमा आफ्नै निर्देशन, आदर्श र आदेशप्रति कति इमान्दार र जिम्मेवार देखियौं भन्ने कुरा आफैले आफैलाई परीक्षा लिएको जस्तो भयो। आन्दोलनपछिको एक वर्ष नयाँ पुस्ताका लागि आफैले उठाएका आदर्श, मुद्दा र प्रतिबद्धताप्रति कति इमान्दार र जिम्मेवार रहन सकियो भन्ने परीक्षणको समय बनेको छ। जेएनजी दिवसका सन्दर्भमा जेएनजी अगुवा चामलिङले यस्तो बताएका हुन्। एक वर्ष अघि आजकै दिन अर्थात 23 भदौमा काठमाडौँका सड़कमा जेएनजी युवा जम्मा भएका थिए। त्यसबाट शुरू भएको आन्दोलनले सत्ता बदल्यो अनि नयाँ ढंगको राजनैतिक परिस्थिति सिर्जना गर्यो। यसको स्मरणमा सार्वजनिक विदा नै दिएको छ। जेएनजी आन्दोलनको जगमा भएको निर्वाचन र निर्वाचनपछिको सरकारका सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाका नजरमा जेएनजी आन्दोलनको प्रमुख मुद्दा सुशासन थियो, अर्थात जेएनजी आन्दोलनमा युवा भीड़ले प्रश्न सामाजिक सञ्जाल बन्दको विरोध मात्रै गरेका थिएनन्। उनीहरूले भ्रष्टाचार नियन्त्रण सुशासनका साथै राज्य कसका लागि हो भनेर प्रश्न समेत गरेका थिए। जेएनजी आन्दोलनको एक वर्षका उपलब्धिहरू यस्ता छन्: पुराना दलको वर्चस्वमा धक्का, संसद र सरकारमा युवाको वर्चस्व, सड़कको आवाज, मतादेशमा रूपान्तरण, सबै दलमा पुष्टान्तरणको बहस तीव्र, राजनीतिको केन्द्रमा युवाको मुद्दा र यो अवधिमा अपेक्षाहरू यथावत रहेका मुख्य मुद्दाहरू यस्ता छन्: भ्रष्टाचार नियन्त्रण भयो, सरकारी सेवा छिटो खै, युवाका लागि पर्याप्त रोजगारी कहिले, विदेश पलायन किन रोकिएन, राजनीतिक नियुक्तिमा खै मेरिटोक्रेसी, ठेक्का र सार्वजनिक खरिदमा पारदर्शी बढ़्यो, राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्र कति सुधारियो। यो खबरका मुख्य मुद्दाहरू हुन् यी। उपलब्धि र अपेक्षा यथावत उपशीर्षकमा पछिल्लो समयसम्म यथावत रहेका प्रश्नहरू बुदागत रूपमा छापिएको हो। बदलियो सत्ता बदलिएन प्रश्न शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा छापिएको यो खबर हो।
1: भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि प्रभावित क्षेत्रमा तीनवटै सुरक्षा निकायले खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेका छन्। बाढ़ीले पुर्याएको क्षतिको गहिरो घाउ अझै निको भएको छैन, तर प्रभावित नागरिकको अर्को पीड़ा बनेको छ समयमै राहत नपाउनु। बाढ़ी आएको लामो समय बितिसक्दा पनि भुटेकोशी र त्रिशुली नदी आसपासका प्रभावित बस्तीमा खाद्यान्न, खानेपानी, औषधि तथा अत्यावश्यक सामग्रीको अभाव कायमै रहेको स्थानीयको गुनासो छ। त्यसका विभिन्न स्थानबाट ठूलो परिमाणमा राहत सामग्री संकलन भइरहेको भए पनि ती सामग्री प्रभावित नागरिकसम्म अपेक्षित गतिमा नपुगेको भन्दै सरकारको कार्यशैलीप्रति आक्रोश बढ़दै गएको छ। बाढ़ीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेको खोज तथा उद्धार अभियान भने प्रभावित क्षेत्रका नागरिकदेखि स्थानीय तहसम्म प्रशंसित भइरहेको छ। बाढ़ीमा फँसेका नागरिकको उद्धार, जोखिमपूर्ण स्थानमा पुगेर खोजी तथा बेपत्ताको सम्भावित क्षेत्रमा सञ्चालन गरिएको अभियानमा सुरक्षा निकायले खेलेको भूमिकालाई स्थानीयले उच्च मूल्यांकन गरेका छन्। तर सुरक्षा निकायको प्राथमिकता अहिले पनि उद्धारमै केन्द्रित छ। विशेष गरी भुटेकोशी तथा त्रिशुली नदी आसपासका क्षेत्रमा रहेका ठूलो संख्याका जलविद्युत आयोजनामा बाढ़ीपछि फँसेका वा सम्पर्कविहीन भएका कर्मचारी तथा कामदारको खोजी गर्न सुरक्षा फौज परिचालन गर्नुपर्ने अवस्था छ। जोखिमपूर्ण भूगोल, क्षतिग्रस्त सड़क तथा पुल र नदीको तीव्र बहावका बीच सुरक्षाकर्मीको ठूलो जनशक्ति उद्धार तथा खोजीमै खटिनुपर्दा राहत वितरण लगायतका काममा उनीहरूको प्रत्यक्ष संलग्नता सीमित भएको स्थानीयको भनाई छ। सुरक्षा निकायलाई राहत वितरणमा दोष दिन मिल्दैन, उनीहरू त ज्यान बचाउन जोखिम मोलेर खटिएका छन् स्थानीयको भनाइ छ। समस्या राहत व्यवस्थापन र वितरण प्रणालीमा देखिएको छ। स्थानीय तहका जनप्रतिनिधिहरू संघीय सरकारले स्थानीय सरकारसँग पर्याप्त समन्वय नगरी राहत तथा पुनर्स्थापनाका काम अघि बढ़ाउन खोज्दा समस्या थपिएको बताउँछन्। उनीहरूका अनुसार प्रभावित नागरिकको